0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जानु पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98460-43853।
6: सफलता स्टूडियो टाइम।

0: नमस्कार, चहर संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। स्वास्थ्य बटुकोसी बारीमा पनि मृत्यु भएका 1204 जनाको शव विभिन्न जिल्लामा फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असममा 115, महाकोटमा 155, दार्जीलिङमा 60, गोर्खामा 69, तनहुँमा 38, चितवनमा 348, नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 202 शव फेला परेको छ। फेला परेका मध्ये 95 शव शनाखत भई परिवारजनले बुझेका छन्। यही भदौ 10 गते रसुवाको भोटेकोसीमा गएको बाढ़ीका कारण 4216 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। बाढ़ीमा पनि 301 जना घाइते भएका छन्। हालसम्म 11993 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा 21314 सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीका कारण घरबार विहीन भएका 3453 नागरिक नुवाकोट, धादिङ, रसुवा र काठमाडौँको होल्डिङ सेन्टरमा रहेको प्राधिकरणले जनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान शुरू हुन लागेको अवसरमा पोखरा महानगरपालिका र फ्लाइ दुबई बीच उडान प्रबन्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र उपलब्ध सार्वजनिक तथा प्रचार प्रसारका स्थानमा 15 दिनसम्म फ्लाइ दुबईको प्रचार सामग्री राख्न निशुल्क स्थान उपलब्ध गराउनेछ। महानगरपालिकाले आफ्नो आधिकारिक डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल तथा संस्थागत संचार माध्यमबाट पोखरा दुबई उडानको प्रचार समेत सहयोग गर्नेछ। फ्लाई दुबईले भने प्रचार सामग्रीको डिजाइन, उत्पादन, छपाई, ढुवानी, जडान र हटाउने जिम्मेवारी लिन्छ। दुवै पक्षले सहमतिमा बाह्य विज्ञापन, डिजिटल प्रबन्धन, गन्तव्यको प्रचार तथा संचार माध्यम मार्फत जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने समझदारी गरेका छन्। समझदारी अनुसार पोखरा दुवै नियमित हवाई सेवा 23 सेप्टेम्बर 2026 शुरू हुनेछ। उडान सञ्चालनमा आएपछि पोखरा दुवै हुँदै विश्वका विभिन्न गन्तव्यसँग थप सहज रूपमा जोडिने अपेक्षा राखिएको छ। महानगरपालिकाले अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने प्रयासमा समता महत्वपूर्ण रहेको जनाएको छ। उडान मार्फत पोखराको पर्यटन, अन्तर्राष्ट्रिय आवागमन, व्यापार तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। समझदारी पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट कार्यवाहको प्रमुख प्रशासकीय अधिकारी मनहर कडेरियाले र फ्लाइ दुबईका नेपाली स्थित आधिकारिक बिक्री प्रतिनिधि युनिभर्सल टुर्स एण्ड ट्राभल्सका अध्यक्ष परशुराम प्रसाईले हस्ताक्षर गरेका छन्। संस्था 27 अगस्त 2026 भएको हो। पोखरा महानगरपालिका 5 वर्षदेखि स्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर पुननिर्माणका लागि श्रीमद भागवत महादेव पुराण सप्ताह ज्ञान महायज्ञ शुरू भएको छ। प्राकृतिक विपत्तिमा ज्यान गुमाएका घाइते तथा बेपत्ताको सम्झना र विश्व शान्तिको कामना सहित आयोजना गरिएको महायज्ञ भदौ 25 गतेसम्म सञ्चालन हुनेछ। महायज्ञ अघि भव्य कलश सहित शान्ति पदयात्रा समेत आयोजना गरिएको थियो। महायज्ञको पहिलो दिन 70 लाख रूपियाँ संकलन भएको पर्साङ बैजदा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुलीले जानकारी दिनुभयो। उहाँले सन्तानेश्वर महादेव मन्दिरलाई कलात्मक र आकर्षण स्वरूपमा निर्माण गरेर छाड्ने अठोट व्यक्त गर्नुभयो। उहाँका अनुसार महायज्ञबाट संकलित केही रकम बाढ़ी पीड़ित राहत कोषमा सहमा गरिनेछ। महायज्ञ उद्घाटन गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व कुलपति प्राध्यापक डाक्टर भरतबहादुर खत्रीले धार्मिक तथा सामाजिक कार्यमा गरिने दानबाट कहिले हानि नहुने र त्यसको फल भविष्यमा प्राप्त हुने दावी गर्नुभयो। पोखरा पाँचका वडाध्यक्ष एवं महायज्ञका प्रमुख संरक्षक विष्णुप्रसाद बरालले देश शोकमा रहेका बेला मन्दिर निर्माणका लागि मात्रै नभई शान्तिको कामनासहित महायज्ञ आयोजना गरिएको बताउनुभयो। उहाँले महायज्ञ सफल बनाउन सबैको सहयोग आवश्यक रहेको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा ब्रह्मकुमारी ऐश्वर्य विश्वविद्यालय लवली हिल्की प्रमुख सुधा दिदी, अग्र समाजसेवी हेरम्ब प्रसाद कोइराला, संस्थापक परिवारका सदस्य सुरेश चन्द्र कोइराला, प्रमुख पाचक पण्डित दीपक प्रसाद पौडेल, अर्थ समिति संयोजक केशव अधिकारी, पर्साङ बगैचा पार्क व्यवस्थापन समितिका उपाध्यक्ष विजय लक्ष्मी कोइराला र सचिव लक्ष्मण कोइराला लगायतले मन्तव्य राखेका थिए। उता श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरेको महायज्ञमा विभिन्न देवीलीला संगीतमय श्रीमद भागवत तथा प्रवचन तथा धार्मिक कार्यक्रम सञ्चालन हुने पनि आयोजकले जनाएको छ। महायज्ञलाई धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहभागिताको उत्सवका रूपमा अघि बढ़ाइएको प्रचार प्रसार समितिका संयोजक लक्ष्मण बराले बताउनुभयो। सन्तानेश्वर महादेव मन्दिर बाहे 4 ढोका र पञ्चमुखी शिवलंगी सहितको विशाल शिवालयका रूपमा निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य राखिएको गरेको बताएको छ। मन्दिर निर्माणका लागि प्राप्त सहयोग पारदर्शी रूपमा सार्वजनिक गर्ने र दातालाई योगदान अनुसार सम्मान गर्ने व्यवस्था गरेको आयोजकले जनाएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताको रूपमा पूजा गर्ने धार्मिक विश्वास रहँदै आएको छ। मन्दिरको गर्भगृहमा रहेको एउटै शिलालेखका तीन भागमालाई सन्तानेश्वर महादेव, माता पार्वती र गणेशका रूपमा पूजा गर्ने परम्परा रहेको छ। मन्दिर करिब 92 वर्ष अघि स्थानीय लीलाधर कोइरालाले स्थापना गरेको बताइन्छ। गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीका सांसद भरेन्द्र देव कोटा श्रेष्ठ सडक मन्त्री बन्नुभएको छ। एमालेका चार मन्त्री सरकारबाट बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डेले बुधबार देवकोटालाई पुनः मन्त्री नियुक्ति गर्नुभएको हो। देवकोटाले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ। उहाँलाई यसअघि सम्हालेकै ऊर्जा खानेपानी तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। यसअघि खानेपानी मन्त्री रहेका दन्तप्रसाद नेउपारेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएको छ। पाण्डे नेतृत्वको सरकारमा देवकोटा यसअघि पनि दुईपटक मन्त्री बनिसक्नु भएको छ। माओवादी केन्द्रको कार्यवाहीपछि सांसद पद गुमाएका उनी सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पुनः सांसद बनेका छन् थिए। त्यसपछि पाण्डेले उनलाई सरकारमा सहभागी गराए थिए। देवकोटा 2079 निर्वाचनमा गोर्खा दुई कबाट निर्वाचित भएका हुन्। माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी बीचको चुनावी तालमेलमा उनले माओवादीको चुनाव चिन्हबाट चुनाव जितेका थिए। मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदा माओवादी केन्द्रले सरकारको विपक्षमा मतदान गर्न व्हिप जारी गरे पनि देवकोटाले त्यसको उल्लंघन गर्दै पाण्डेको पक्षमा मतदान गरेको थियो। उहाँको मतका कारण पाण्डेको सरकार जोगिएको थियो। गत वर्ष जेएनजी आन्दोलनपछि मन्त्री पद त्यागे पनि देवकोटाले कांग्रेस सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिएनन्। एमाले सरकारबाट बाहिरिएपछि राप्रपा र नेसपाको समर्थनमा कांग्रेस नेतृत्वको सरकारलाई बहुमत पुग्ने अवस्था बनेको छ। रसुवामा आएको बाढ़ीका कारण पर्यटन क्षेत्रमा 50 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा क्षतिको प्रारम्भिक अनुमान सार्वजनिक गरेका हुन्। मन्त्री पौडेलका अनुसार बाढ़ी पहिरोबाट 142 होटल, 57 रेस्टुरेन्ट र पर्यटन क्षेत्रमा प्रयोग हुने 141 सवारी साधनमा क्षति पुगेको छ। लाङटाङ, गोसाई कुण्ड, पार्वती कुण्ड र नाथथली पदमार्ग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। ती मध्ये क्षेत्रमा वैकल्पिक रूपबाट खोज्नुपर्ने अवस्था रहेको उनले बताएका छन्। प्रभावित क्षेत्रलाई क्लाइमेट हेरिटेजका रूपमा विकास गर्ने योजना मन्त्रालयले अघि बढ़ाएको छ। संग्रहालय, स्मारक तथा पार्क सहय लगायतका संरचना निर्माणबारे सरकारवालासँग छलफल गरेर निर्णय गरिने उहाँले बताउनुभयो। जलवायु परिवर्तनका कारण नेपालले ठूलो विपत्ति भोग्नु परेको भन्दै उहाँले अन्तर्राष्ट्रिय समुदायबाट प्रविधि र सहयोग आवश्यक रहेको बताउनुभयो। बाढ़ी पहिरोका बेला नेपाल हवाई कम्पनी, हेलिकप्टर व्यवसायी तथा होटल व्यवसायीले उद्धार र राहतका महत्वपूर्ण सहयोग गरेको उनले बताउनुभयो। पोखरा, चितवन र काठमाडौँ होटल व्यवसायीले प्रभावितलाई निशुल्क खाना तथा बसोबासको व्यवस्था गर्दै आएको धन्यवाद व्यक्त गर्नुभयो। रसुवा बाढ़ीमा कति विदेशी पर्यटक व्यवस्था भयो भन्ने अन्तिम तथ्याङ्क आउन बाँकी रहेको उनको भनाइ छ। प्रभावित पर्यटक तथा उनीहरूका परिवारलाई सहयोग गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत आवश्यक स्थानमा सहायक डेस्क स्थापना गर्ने तयारी भइरहेको छ। नेपाल सुरक्षित रहेको र पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश विश्वभर पुर्याउनु पर्नेमा मन्त्री पौडेलले जोड़ दिनुभयो। पर्यटन क्षेत्रमा कार्य श्रमिकका लागि कल्याणकारी कोष परिचालन गर्ने निर्णय भएको तथा बेपत्ता व्यक्तिको बीमा दावीमा देखिन नसक्ने समस्या समाधानका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको पनि उहाँले बताउनुभयो। पोखरा महानगरपालिका वडा नम्बर 8 आलुमाइला चोक स्थित एक टिनले छाएको कच्ची टहरामा विद्युत सर्ट भई आग लागि भएको छ। बागलुङ कौमी कुसिमसेरा गाउँपालिका नम्बर 2 घर भई आलुमाइला चोकमा राजकुमार खाँडको टहरामा डेरा गरी बस्ने 24 वर्षीय विजय परिवारको कोठामा बुधबार दिउँसो आग लागि भएको हो। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डीओसी कास्की र प्रहरीको अनुसार दिउँसो अनुमानित 2:45 जाँदा विद्युत सर्ट भएर आग लागि भएको खबर प्राप्त भएको थियो। खबर पाउनसाथ अस्थायी प्रहरी पश्चिमजना चोकबाट प्रहरी वरिष्ठ हवलदार तुलसी कुमार महतोको कमाण्डमा प्रहरी टोली तुरन्त घटनास्थलतर्फ खटिएको थियो। घटनास्थलमा पुगेको प्रहरी टोली एक दमकल र स्थानीयवासीको सक्रिय सहयोगमा 2:55 आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। आगलागीका कारण भएको भौतिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ। उक्त दुर्घटना वा स्थल भौडा प्रहरी कार्यालय बैदामबाट करिब 5 किलोमिटर उत्तरतर्फ पर्छ। घटनाबारे अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। पोखरा पर्यटन परिषदको अध्यक्षमा हरिभुजेल निर्वाचित हुनुभएको छ। परिषदको बुधबार सम्पन्न 26 साधारण सभा तथा 14 अधिवेशनले निवर्तमान प्रथम उपाध्यक्ष भुजेललाई अध्यक्षमा निर्वाचित गरेको हो। अधिवेशन अन्तर्गत बुधबार भएको निर्वाचनमा नेपाल हवाई खेलकुद संस्था नाका पूर्व अध्यक्ष कृष्ण भण्डारीलाई 14 मतले पराजित गर्दै भुजेल अध्यक्षमा निर्वाचित भएका हुन्। कुल 39 प्रतिनिधि रहेको परिषदको अध्यक्षमा निर्वाचित भुजेलले 25 मत प्राप्त गरे पनि पराजित भण्डारीले 11 मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। 3 मत बदर भएको थियो। परिषदको अध्यक्षमा निर्वाचित भुजेल टानका पूर्व अध्यक्ष हुन्। परिषदको सदस्यमा बाबुराम पाण्डे, सुनिल बहादुर भट्टराई, शोभा अधिकारी सापकोटा, जीवनराज सापकोटा र नारायण प्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन्। परिषदको निर्वाचित अध्यक्ष भुजेलले प्रथम उपाध्य, द्वितीय उपाध्य, महासचिव र कोषाध्यक्ष पछि चयन गर्नेछन्। भोटेको सिरे त्रिशुलीमा आएको बाढ़ीका कारण देशमा उत्पन्न वर्तमान विपद परिस्थितिलाई मध्यनजर गर्दै गण्डकी मेडिकल कलेज पोखराले प्रधानमन्त्री राहत कोषमा रू 25 लाख रूपियाँ सहयोग गरेको छ। गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा प्रसाद अधिकारीका अनुसार नगद सहयोगका अतिरिक्त विपदबाट प्रभावित नागरिकको निशुल्क उपचारका लागि गण्डकी मेडिकल कलेज तथा सिद्धन अस्पतालमा उपचारको व्यवस्था गरिएको छ। अक्षय हरियालले कलेजले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्नुका साथै बाढ़ी तथा अन्य विपदबाट प्रभावित क्षेत्रमा आवश्यक औषधि समेत पठाउँदै आएको जनाएको छ। देशमा परेको विपदको कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै मानवीय सेवामा निरन्तर सक्रिय रहेको कलेजले जनाएको छ। बाढ़ी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कलेजले आफ्नो तर्फबाट विभिन्न पहल गर्दै आएको छ। कलेज प्रशासनका अनुसार उक्त सहयोग रकम गण्डकी मेडिकल कलेजका संचालक रमेश शर्मा र सञ्जीवनी ग्रुपका सीएफओ राज बस्नेतले अर्थमन्त्री डाक्टर सोनी अग्रवाललाई हस्तान्तरण गरेका हुन्। उन गण्डकी मेडिकल कलेजले विपदका बेला आर्थिक सहयोगसँगै स्वास्थ्य सेवा र औषधि उपलब्ध गराउँदै सामाजिक तथा मानवीय उत्तरदायित्व निर्वाह गरेको जनाएको छ। यता पद्म नर्सिङ होम प्राली नदीपुर पोखराले बाढ़ी प्रभावितको लागि 1,11,111 रूपियाँ आर्थिक सहयोग गरेको छ। बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रालीले उक्त रकम प्रधानमन्त्री दैविक प्रकोपको उद्धार कोषमा जम्मा गरेको हो। नर्सिङ होमले 1,11,111 रूपियाँ बराबरको चेक नवील ब्याङ्क लिमिटेडमा रहेको कोषका खातामा जम्मा गरेको जनाएको छ। प्रालीका अध्यक्ष यादव गौतमले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो संस्थाको तर्फबाट 1,11,111 रूपियाँ आर्थिक सहयोग प्रदान गरिएको बताउनुभयो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिमा सहयोग पर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघले राहत संकलन शुरू गरेको छ। संघका अध्यक्ष जानुका पराजुली अधिकारीले बाढ़ीबाट ज्यान गुमाउने प्रति श्रद्धांजलि अर्पण तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामना गर्दै व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिनुपर्ने बताउनु भएको छ। संघले यसअघि प्रधानमन्त्री दैविक प्रकोप कोषमा 2 लाख रूपियाँ जम्मा गरिसकेको छ भने त्यसपछि राहत संकलन अभियान थालेको छ, जसको संयोजन संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले गर्नुभएको छ। उहाँले शोकको घड़ीमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साथ दायित्व भएको बताउँदै स्थानीय तह, संघ संस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत सहयोगका लागि अघि बढ़न आग्रह गर्नुभयो। कार्यक्रम अन्तर्गत जिन्सी, खाद्यान्न, लत्ता कपड़ा सहित स्थानीय स्यानिटरी तथा सरसफाई सामग्री संकलन गरिनेछ। संस्थाले पोखरा 29 भण्डारी स्थित लेखनाथ उद्योग वाणिज्य संघको सचिवालयमा सामग्री संकलन गरिरहेको जनाएको छ। संघका अनुसार संकलित प्रत्येक सामग्री तथा रकमको अभिलेख राखी सार्वजनिक गरिने र नेपाल उद्योग वाणिज्य महासंघ मार्फत पारदर्शी ढंगले सम्बन्धित पार्टीसम्म पुर्याउने बताइएको छ।
1: अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ?
2: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बहुदिन जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
2: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052150, 98251 2714।
4: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 061-547-37, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साफसफाई का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथ ही स्टेशनरी सामान, फोटोकॉपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथ ही पत्र पत्रिका हमी समझ।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मीनराज खड़का, फोन नंबर 0161535651। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मास पारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हार्दिक निमन्त्रणा, विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
7: स्थान श्री कृष्ण प्रणामी सेवा समिति, रत्नचोक पोखरा 8।
9: एकैछिनको विश्रामपछि खबर संगालोमा पुनः स्वागत छ। अब बाँकी समाचार। भोटेकोशीको पाडीले रसुवा र नुवाकोटमा पुर्याएको क्षतिपछि बेगनास्ताल पोखरा यातायात पाडीले 1,01,111 रूपियाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले सो रकम प्रधानमन्त्री रवि प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढ़ी प्रभावित नागरिकको उद्धार र राहतमा सघाउन यो रकम प्रदान गरिएको क्यू संयोजक सन्तोष अधिकारीले बताउनुभयो। पोखरा 30 सिसुवामा मुख्य कार्यालय रहेको यो कम्पनीले हाल कास्की र लमजुङमा सार्वजनिक यातायात सञ्चालन गर्दै आएको छ। विपदको यस्तो कठिन घड़ीमा पीड़ित नागरिकलाई केही राहत पुगोस् भनेर संस्थागत सहयोग गरिएको अधिकारीले बताउनुभयो। आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यो प्रयास गरिएको उहाँको भनाइ छ। भोटेकोशीको बाढ़ीले तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। यस्तो संकटको समयमा सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको अधिकारीले बताउनुभयो। अहिले विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था र व्यक्तिहरूले बाढ़ी प्रभावितका लागि राहत जुटाउने कामलाई निरन्तरता दिएको पनि बताइएको छ। कर सहयोगी श्रमिक संगठन नेपाल संयुक्त जिल्ला कार्य समिति कास्कीले रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ 1,01,111 रूपियाँ प्रदान गरेको छ। संस्थाले बुधबार आफ्नो विश्व स्थापना दिवसको अवसरमा प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकम संकलन गरेको हो। विवादमा परेका नागरिकको राहतका लागि कार्य समितिका सदस्यहरूले स्वतस्फूर्त रूपमा जुटाएको संस्थाको अध्यक्ष दिवाकर कुमार कर्णले बताउनुभयो। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नारायण प्रसाद पौडेलले बाढ़ी पीड़ितलाई सहयोग पुर्याउने सबैको कर्तव्य रहेको बताउनुभयो। कार्यक्रममा रसुवा बाढ़ीमा परि ज्यान गुमाएका नागरिकहरूको चिर शान्तिको कामना गर्दै मैनबत्ती प्रज्वलन गरिएको थियो। संस्थाका अध्यक्ष दिवाकर कुमार कर्णको अवस्थामा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शंकर ढुंगाना र नेपाल पत्रकार महासंघ गण्डकी कार्य समिति सदस्य विजय नेपालले मन्तव्य व्यक्त गरेका थिए। संस्थाका वरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव विनोद ढुंगाना र धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष प्रदीप बरालले गरेका थिए। पोखरामा भदौ 20 गते शनिबार हुने भनिएको तायमाचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव स्थगित भएको छ। भोटेकोशी बाढ़ीका कारण सयौंको ज्यान गुमाउनुका साथै हजारौं बेपत्ता गरी घाइते भएर देशोकामा रहेको प्रतियोगिताको मिति सारिएको आयोजक रामचर्किने वा खलाकुठी कास्कीले जनाएको छ।

असोज 3 गते शनिबार पोखरासो र लामाचौर चोकमा हुने सचिव योगेन्द्र श्रेष्ठ युगिनले जानकारी दिनुभयो। नेवाकला कास्कीको आह्वानमा हुने प्रतियोगिताको यो 27 औं श्रृंखला हो। तयमजा नाचको संरक्षण सम्वर्धन र प्रवर्धन गर्ने उद्देश्यले पोखरामा हरेक वर्ष प्रतियोगिता आयोजना हुँदै आएको छ। नेवारी समुदायमा परिवारका समूह सदस्यको मृत्यु भएको एक वर्षभित्र गाईजात्रा निकाल्ने परम्परा रहेको छ। गाईजात्रामा समावेश हुने बाजा सहितको नाचगान तायामाचा भनिन्छ। 27 वर्षदेखि हुँदै आएको प्रतियोगिता पहिलो पटक लामाचौरमा हुन लागेको हो। यस वर्ष 38 पौडेली सहभागी हुने अनुमान गरिएको छ। त्यसमध्ये महिलातर्फ 12 टोली रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले 1,11,111, द्वितीयले 77,770, तृतीयले 55,555 र सान्त्वना टोलीले 25,555 रूपियाँ पठाउनेछन्। महिलातर्फ छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ। यसैबीच लामाचौर नेवाखला गुटीले भोटेकोशी बाढ़ी पीड़ितका लागि 55,555 रूपियाँ सहयोग गरेको छ। लामाचौरका 40 घरधुरीबाट संकलित रकम प्रधानमन्त्री जैविक प्रकोप उद्धार राहत कोषमा सम्मा गरिएको सचिव श्रेष्ठले बताउनु भएको छ। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आह्वान गरेको छ। बुधबार पार्टीको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति जारी गर्दै शनिबारको लागि बैठक बोलाएको जानकारी दिएका हुन्। बैठक भदौ 20 गते शनिबार दिउँसो 1 बजे ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकका लागि रसुवा भोटेकोशी बाढी पीपद र पार्टीको 15 महाधिवेशन सम्बन्धी एजेण्डा तय गरिएको छ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई सामूहिक नेतृत्व प्रणालीमा लैजानुपर्ने प्रस्ताव गरेका छन्। धरमान जारी केन्द्रीय कमिटी बैठकमा उनले पार्टीलाई संस्थागत र सुव्यवस्थित बनाउन सामूहिक निर्णय तथा व्यक्तिगत जवाबदेताको स्पष्ट प्रणालीमा आवश्यक रहेको बताएका हुन्। किरातीले महत्वपूर्ण निर्णय पदाधिकारी तथा सम्बन्धित कमिटिको छलफल र निर्णयबाट गर्नुपर्ने र त्यसको अभिलेख राख्नुपर्ने प्रस्ताव गरेका छन्। अनुशासन आयोग गठन गरी आचार संहिता लागू गर्ने तथा कार्यवाही र आन्तरिक विवादलाई विधिसम्मत प्रक्रियाबाट समाधान गर्नुपर्ने उनको सुझाव छ। नेता तथा कार्यकर्ताको क्षमता अनुभव रूचि योगदान र आवश्यकताका आधारमा जिम्मेवारी तोकिनुपर्ने किरातीले बताएका छन्। आवश्यक विज्ञसहित अध्यक्षको सचिवालय गठन गरी नेतृत्वको कार्य सम्पादनको नियमित समीक्षा गर्नुपर्ने उनको प्रस्ताव छ। उनले नेतृत्व र कार्यकर्ता बीच नियमित संवाद सुझाव आदान प्रदान तथा मतभेद समाधानका लागि प्रभावकारी संयन्त्र बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। पार्टीभित्र आन्तरिक लोकतन्त्र र संवादको संस्कृति बलियो बनाउनु पर्ने उनको भनाइ छ। किरातीले पार्टीको आर्थिक गतिविधिमा पारदर्शिता कायम गर्न आर्थिक नियमावली बजेट लेखा तथा नियमित लेखा परीक्षणको स्पष्ट प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेका छन्। त्यस्तै नेता तथा कार्यकर्ताका लागि नियमित राजनीतिक वैचारिक संगठनात्मक तथा नेतृत्व विकास सम्बन्धी प्रशिक्षण सञ्चालन गर्नुपर्ने उनले बताएका छन्। पार्टीका महत्वपूर्ण कार्यक्रम सम्बन्धित कमिटी तथा विभागसँग पूर्व समन्वय र छलफल गरेर मात्र सञ्चालन गर्नुपर्ने उनको प्रस्ताव छ। यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले पार्टीको भर्खर प्रवेश गरेका सुदन किराती नेतृत्वको समूहलाई हतारमा गतिविधि नगर चेतावनी दिएका छन्। धरानको स्थानीय संचार माध्यमलाई दिएको अन्तर्वार्तामा साम्पाङले पार्टीको र विधिभन्दा बाहिर गएर चुदुरू पुदुरू नगर्न आग्रह गरेका हुन्। साम्पाङले पार्टीमा प्रवेश गरेपछि निष्ठा र विधिको पालना गर्नुपर्नेमा जोड़ दिए। पार्टीको आन्तरिक निर्णयमा केन्द्रीय समितिको अनुमोदन आवश्यक हुने भन्दै उनले एकल निर्णयबाट आर्थिक गतिविधि सञ्चालन गर्न नसकिने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा धाजिङ र नुवाकोटमा भोटेकोशी बाढीले निम्त्याएको जनधनको क्षति सिंगो नेपालको साझा पीड़ा भएको बताउनु भएको छ। बुधबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपत्तिको घाउ 3 जिल्लामा मात्र सीमित नरहेको बताउनुभयो। सम्बोधनको शुरूमै उहाँले भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीले क्षणभरमै आमा बुबा दिदी बहिनी तथा दाजुभाइ गुमाउनु परेको बताउनुभयो। उहाँले यसलाई सिंगो नेपालको छातीमा परेको साझा वज्रपातका रूपमा व्याख्या गर्नुभयो। विपत्तिको यस्तो घड़ीमा सरकारले थकान र विश्रामको बहाना बढ़ाउन नमिल्ने प्रधानमन्त्री शाहले बताउनुभयो। पीड़ामा बिलौना गर्ने भन्दा नागरिकलाई हिम्मत र आड़ भरोसा दिनुपर्ने भन्दै उहाँले दृढ़ संकल्प र साहसका साथ विपत्ति एवासँग लड्नुको विकल्प नरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले विपत्तिको सामना गरिरहँदा सरकारमाथि विभिन्न प्रश्न उठिरहेको स्वीकार गर्नुभयो। तर भोटेकोशीको विपत्ति पूर्वानुमान भन्दा बाहिरको विषय भएको उहाँको दावी छ। उहाँले विपत्तिपछि सरकारले गरेका उद्धार तथा राहतका प्रयासबारे संसदलाई जानकारी गराउँदै सरकार जनताको जीवन रक्षाका लागि निरन्तर परिचालित रहेको बताउनुभयो। विपत्तिको सामना गर्ने दृढतापूर्वक अघि बढ़नु पर्नेमा उहाँले जोड़ दिनुभएको छ।
यता भुटेको सिबारी प्रभावित क्षेत्रमा सरकारको उपस्थिति र सांसदहरूको गतिविधिलाई लिएर संसदमा गम्भीर चासो व्यक्त भएको छ। भदौ 10 गते बिहान नेपाल चीन सीमा स्थित भुटेको सी लेन्दोमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँ जिल्लाका 15 स्थानीय तहमा जनधनको ठूलो क्षति भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा फँसेका नागरिकको खोजी, उद्धार र राहत वितरणमा सरकारको भूमिका प्रभावकारी नदेखिएकोमा प्रतिपक्षी दलहरू मात्र होइन सत्तापक्षकै नेताहरूले प्रश्न उठाउन थालेका छन्। संवेदनशील विषयमा बढ़ी जिम्मेवारी हुनुपर्ने सत्ताधारी दलकै सांसदहरू पीड़ितहरू राहत दिनुभन्दा पनि प्रभावित क्षेत्रमा अनावश्यक भीड़भाड़ गर्ने, मीडिया ट्रायल गर्ने, स्टनबाजी गर्ने जस्ता गतिविधिमा संलग्न देखिएपछि विपक्षी दलहरूले गम्भीर हुन सरकारलाई संसदबाटै सुझाव दिए। बाढ़ी आएको 7 दिनपछि बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री वीरेन्द्र शाहले सरकारले खोजी, उद्धार र राहत वितरण सम्बन्धमा गरेको कामको टाइमलाइन ब्रिफिङ गर्नुभयो। प्रधानमन्त्री शाहले प्रदेश र स्थानीय सरकारसँग निरन्तर संवादमै रहेर उद्धार र राहतको काम भइरहेको जानकारी दिनुभयो। शुरूआतदेखि नै प्रदेश सरकार स्थानीय जनप्रतिनिधिहरूसँग हाम्रो सम्पर्क थियो। बागमती प्रदेशका मुख्यमन्त्री सहितको टोलीसँग छलफल गरेर आफ्नो जिम्मेवारी बाँडफाँड गरी काम भइरहेको छ, उहाँले भन्नुभयो। बैठकमा पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार सामाजिक सञ्जालमा देखिएको तर पीड़ितहरूको उद्धार राहत वितरणमा नदेखिएको आरोप लगाउनुभयो। विपदको बेला सबै सहयोग नलिएमा समयले नपर्खिने उहाँले चेतावनी दिनुभयो। तपाईँको नेता प्रधानमन्त्रीजी हामी सबैको प्रधानमन्त्री हो, गम्भीर भएर सबैको विश्वास जित्न सक्नु भएन भने समयले उहाँलाई पनि नपर्खिन सक्छ, यति ध्यान राख्नुहोस्, प्रचण्डले भन्नुभयो। प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर उहाँले गम्भीर प्रश्न उठाउनुभयो। प्रधानमन्त्री शाहले विपक्षी सांसदहरूको मात्र होइन सत्तापक्षकै सांसदहरूलाई विश्वासमा लिन नसकेको जिकिर गर्नुभयो। प्रधानमन्त्रीजी आउनुहुन्छ र कसैको अनुहार पनि नहेरी जानुहुन्छ, यो के तरिका हो? प्रश्न उठाउँदै प्रचण्डले भन्नुभयो, हामी सबैले सहयोग गर्छौं भनिरहेका छौं, तर उहाँले प्रतिपक्षलाई मात्र होइन आफ्नै सांसदलाई पनि विश्वासमा लिने मेहनत गर्नुभएको देखिएन। प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदाब्बेले संविधानले 3 तहको सरकारको व्यवस्था गरे पनि संघीय सरकारले स्थानीय र प्रदेश सरकारसँग कुनै समन्वय नगरेको आरोप लगाउनुभयो। कोविडको समयमा स्थानीय सरकारले उत्कृष्ट काम गरेको थिए तर अहिले सरकार आफैले नै दलका समानान्तर संरचना र मन्त्रीका फोन बोकेका दलबालमा मात्र सीमित भयो, उहाँले आरोप लगाउनुभयो। आङदाबेले बाढ़ी आएको 1 साता बितिसक्दा पनि सरकारको कार्यशैली प्रभावकारी नभएको बताउनुभयो। विपदको बेला प्रचार गर्ने समय नभई पीड़ितहरूको प्राण बचाउने समय भएको तर्फ उहाँले सरकारलाई ध्यान आकर्षण गराउनुभयो। यो प्रचार गर्ने होइन, प्राण बचाउने समय हो, सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन सघे लाग्यो, फिल्डमा भन्दा फेसबुकमा धेरै काम भयो, मन्त्रीहरू सुरुङ बाहिर बाटो खोसेर फोटो खिचाउन व्यस्त छन् तर दक्ष प्राविधिक र अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ भइरहेको छ, आङदाबेको आरोप छ। सरकारका केही मन्त्री र राजसभाका सांसदहरूको गतिविधिलाई लिएर सामाजिक सञ्जालमा अहिले टिप्पणी भइरहेको छ। विपद व्यवस्थापनमा सरकारको भूमिकालाई लिएर विपक्षी दलहरूले सरकारको चर्को आलोचना गरिरहँदा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने र नेताहरू समेत सरकारप्रति असन्तुष्टि देखिएका छन्। राजसभा संसदीय दलका नेता गणेश पराजुलीले सरकारले भएको कमजोरीलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षाका लागि थप गम्भीरताका साथ लाग्नुपर्नेमा जोड़ दिए। विषम परिस्थितिमा आफूसँग भएको स्रोत साधनलाई परिचालन गरेर आफ्नो जिम्मेवारी पूरा गरेको ठान्नु हुँदैन, उहाँले भन्नुभयो। सरकारले यस्ता गम्भीरतापूर्वक लिएको छ भन्नेमा म विश्वस्त छु। उहाँले उद्धार राहत कार्यलाई थप प्रभावकारी बनाउन विशेषज्ञहरूको परिचालन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। उहाँले भन्नुभयो आवश्यकता परे विश्वविद्यालय, निजी क्षेत्र, नागरिक समाज र मित्र राष्ट्रहरूसँग भएका विशेषज्ञता र प्रविधि तत्काल परिचालन गर्नुपर्छ, उहाँले भन्नुभएको छ। अब आर्थिक समाचार। माछापुच्छ्रे ब्याङ्कले हालै रसुवा जिल्ला स्थित भोटेको छ नदीमा आएको विनाशकारी बाढ़ी प्रभावित पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि नेपाल सरकार प्रधानमन्त्री दैविकल्प कोषमा 2,01,00,000 रूपियाँ आर्थिक सहयोग गरेको छ। उक्त सहयोग रकम ब्याङ्कका अध्यक्ष रोशन केसीले नेपाल सरकारको अर्थमन्त्री सोनी मुवागलेलाई हस्तान्तरण गर्नुभयो। बाढ़ी तथा पहिरोको कारण प्रभावित नागरिकको जीवन र घर तथा सम्पत्तिको ठूलो क्षति पुगेको अवस्थामा ब्याङ्कले आफ्नो तर्फबाट उक्त सहयोग गरेको हो। उक्त विनाशकारी विपत्ति लगत्तै ब्याङ्कले प्रभावित नागरिकको लागि खाद्यान्न, ओढ्ने ओछ्यान लगायतका दैनिक उपभोग्यता सामग्रीहरू यसअघि नै उपलब्ध गराइसकेको छ। प्रधानमन्त्री दैविप्लवको उद्धार कोषमा सहयोग गरेका उक्त रकमले प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन तथा पुनर्स्थापना कार्यमा केही हदसम्म सहयोग पुग्ने विश्वास ब्याङ्कले लिएको छ।
विदेशको समाचार भारतको उत्तर प्रदेश स्थित कौशाम्बी जिल्लामा भएको पट्टाका कारखानामा सोमबार भएको भीषण विस्फोटकामा 11 जनाको मृत्यु भएको छ। लखनऊबाट करिब 205 किलोमिटर दक्षिणमा पर्ने मनोरी गाउँमा भएको विस्फोटमा 18 जना भन्दा बढ़ी घाइते भएका छन्। विस्फोटबाट कारखानाको भवन पूर्ण रूपमा ध्वस्त भएको छ। भग्नावशेषमा केही मानिस पुरिएको आशंकामा उद्धार कार्य जारी रहेको कैसाम्बीका जिल्ला मेजिस्ट्रेट मत्ती अमित पालले बताउनुभयो। भग्नावशेषबाट थप शव भेटिन सक्ने भएकाले मृतकको संख्या बढ़न सक्ने अधिकारीहरूले बताएका छन्। विस्फोटको प्रभावले कारखाना आसपासका 5-6 वटा घरमा समेत ठूलो क्षति पुगेको छ। विस्फोटपछि दिल्ली हवाड़ा रेलमार्गमा करिब 1 घण्टा रेल सेवा अवरूद्ध भएको थियो। विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ। अधिकारीहरूले कारखानामा सुरक्षा मापदण्ड पालना भए नभएको विषयमा समेत अनुसन्धान अघि बढ़ाएको छन्। जापान सरकारले भेटेको सिबाड़ी प्रभावितका लागि विभिन्न राहत सामग्री उपलब्ध गराएको छ। नेपालका लागि जापानका राजदूत मायता तोरुलीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता सामग्री विज्ञान प्रविधि तथा नव प्रधानमन्त्री माओवित पुनलाई हस्तान्तरण गरे। सहायता सामग्रीमा कम्बल प्लास्टिकका त्रिपाल सुत्ने प्याड लापाल लगायतका रहेको यहाँ स्थित जापानी दूतावासले जनाएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाह जापानका प्रधानमन्त्री सनाए ताकाइचीबीच टेलिफोन वार्ता भएको थियो। वार्ताका क्रममा जापानका प्रधानमन्त्री ताकाइचीले नेपालमा आएको विनाशकारी बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति हार्दिक संवेदना व्यक्त गरेका थिए। उनले यस कठिन घड़ीमा जापान सरकार सहयोग विस्तार गर्न तयार रहेको पनि बताएका छन्। प्रधानमन्त्री शाहले जापान सरकार जनताबाट प्राप्त एकबद्धता र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गरेका थिए। उनले प्रभावितको खोज उद्धार तथा राहतका लागि नेपाल सरकारले आफूसँग उपलब्ध सबै स्रोत साधन परिचालन गरेको जानकारी दिए। अब एउटा मौसम सम्बन्धी जानकारी। अहिले कर्णाली प्रदेश लगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भूभागमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकका 35.6 मिलिमिटर वर्षा भएको छ। गैराती रसुवा पर्वत स्याङ्जा कास्की दोलखा सङ्खुवासभा र सोलुखुम्बुमा मध्यदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका तराई भूभागमा तुलनात्मक रूपमा कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेको क्षेत्रमा बाढ़ी गहिरो गगन बाहब तथा भूचिएको जोखिम हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यिनै खबर सके हामी बिहान 6 बजेको खबर सँगको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। पोखरा दुबई उडान प्रबन्धन गर्न महानगर फ्लाइ दुबई बीच संस्था पर्स्याङको सन्तानेश्वर महायज्ञ शुरू। पहिलो दिनमै 70 लाख संकलन। भोटेपछि बाढ़ीपछि तयामोर्चा प्रतियोगिता असुस्थितिमा सर्यो। समाजवादी पार्टीका सांसद भरिन्द्र देवगत त्यसपटक कर्णाली प्रदेशका ऊर्जा मन्त्रीमा नियुक्त। संसदकी पार्टीलाई सामूहिक दलितमा लजा र सुधार किरातीको पुरस्कार। भोटेपछिको विपत्ति सिंह देशको साझा वज्रपात भएको प्रधानमन्त्री शाहको भनाई। विपद व्यवस्थापनमा सरकार असफल भएको विस्तारहरूको निष्कर्ष। र देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा। रेडियो सफलताले तार पारेको बिहान 6 बजेको खबर सँगको समय सकिएको छ। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9825 9271714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161544737 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165-536-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नव मोडर्न फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: हार्दिक निमन्त्रणा, विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
8: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
7: श्री कृष्ण प्रणामी सेवा समिति, रत्नचोक, पोखरा 8।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 0165707636 9857320325 9806535480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हार्दिक निमन्त्रणा। विगत का वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560-27500।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161-520-179।

हामी आफ्नो शक्तिलाई चिन्दैनौ, हामी आफ्नो शक्तिलाई पहिचान गर्न सक्दैनौ, किनकि त्यो जुन डोरी कल्पनाको डोरी संस्कारको डोरीले जुन हामीलाई बाँधेको छ, जब हामी साना थियौं त्यसलाई चुडाउन सक्दैनथ्यौ, आज चुडाउन सक्छौ, तर हामीलाई यस्तो लाग्छ हामी चुडाउन सक्दैनौ, यसै कारण बाँधिरहन्छौ, बाँधिरहन्छौ, बाँधिरहन्छौ, अनि नोकर जस्तो बनेर यो जीवनलाई बिताउँछौ। कसको नोकरी गर्छौ? उसको होइन जसको नोकरी गर्नु पर्थ्यो, तर त्यसको जसको नोकरीबाट केही पाइँदैन, केही पनि पाइँदैन। जोसँग दिनका लागि न कहिले थियो, न त छ, न त रहनेछ, त्यसको चाकडी गर्छौं। मोर्सो कौन कुटिल खलकामी, यातन दियो ताह्यो विश्रायो, ऐसो नमक हरामी। भर भर उधयो विषय को धावे, जैसे सुकर ग्रामी। सुरपतित को ठौर कहाँ है, सुनिए श्रीपत स्वामी। कहाँ जाऊं, के गरूं, जहाँ तो चलिरहेको छ समयको जसलाई म रोक्न सक्दिन, जहाँ तो चलिरहेको छ समयको जसलाई म रोक्न सक्दिन, म कोसिस गर्छु यसलाई बिस्तारै चलाउनका लागि, तर यसको गति कम हुँदैन। जहाँ त घुमिरहेको छ, जहाँ त घुमिरहेको छ, जहाँ त घुमिरहेको छ, जहाँ त घुमिरहेको छ, अनि मलाई थाहा छ घुन जसरी नै मैले पिसिनुपर्छ, तर घुन जुन गहुँमा छ त्यसका बारेमा तपाईँले कहिले सोच्नुभयो? गहुँ राख्छन् नि बोरामा, यहाँ जाँतो छ, यहाँ बोरा छ जसमा गहुँ राखिएको छ, अनि घुन त्यसमा हुन्छ। घुनको अवस्थाका बारेमा तपाईँले कहिले सोच्नु भएको छ? कति प्रसन्न हुन्छ त्यो घुन। एक बोरा भरिको गहुँ उसको हो, र उसले जति खान चाहन्छ खान सक्छ, अनि खाइरहेको हुन्छ। उसलाई थाहा छैन के भइरहेको छ, के हुन लागेको छ, त्यसलाई उसले बिर्सेको छ। तपाईसँग एउटा समय थियो, तपाईमा त्यो हिम्मत थियो, त्यो साहस थियो, जसको जति बखान गरे पनि त्यति नै कम हुन्छ। एउटा यस्तो केही गर्नुभयो तपाईँले आफ्नो जीवनमा, जुन यति धेरै आँटिलो काम थियो कि कुरै नगरौं, र त्यो काम सबैले गर्नुभएको छ, सबैले। के हो, के थियो? जब तपाईँले हिँड्न सिक्नुभयो, मात्र एउटा इच्छा थियो अनि उठ्नुभयो तपाईँ, जस्तै उठ्नुभयो, आफ्नो खुट्टामा अडिने कोसिस गर्नुभयो, तपाईँ धर्मराउनुभयो, किनकि तपाईँका खुट्टा यति सबल थिएनन् ताकि तपाईँको वजनलाई धान्न सकुन्। लड्नुभयो, लड्नुभयो, लड्नु भएन र लड्नुभयो, असफल हुनुभयो, त्यसपछि के भयो? फेरि उठ्नुभयो,

फेरि उठ्नुभयो, फेरि कोशिश गर्नुभयो, फेरि असफल हुनुभयो, लड्नुभयो, त्यसपछि फेरि के गर्नुभयो, फेरि उठ्नुभयो। यस्तो गर्दा गर्दै तपाईँको खुट्टा सबल हुँदै गयो, दरो बन्दै गयो, दरो बन्दै गयो, दरो बन्दै गयो, दरो बन्दै गयो। तपाईँ असफल हुने क्रम त अवश्य भयो, असफलता त अवश्य पाइरहनु भयो, तर कहिल्यै त्यस कुरालाई स्वीकार कहिल्यै गर्नु भएन। म असफल भएँ, म असक्षम भएँ। उठिरहनु भयो साहसका साथ, असफल भइरहनु भयो, तर असफलतालाई कहिल्यै आफ्नो हृदयसम्म आउन दिनु भएन, आफूसम्म आइपुग्न दिनु भएन। अनि एक दिन के भयो, तपाईँले पहिलो पाइला चाल्नुभयो, त्यसपछि दोस्रो, त्यसपछि तेस्रो, त्यसपछि चौथो, र तपाईँ हिँड्न थाल्नुभयो। जब तपाईँ हिँड्न थाल्नुभयो तब तपाईँले यस्तो तालचा आफ्ना लागि खोल्नुभयो, अब तपाईँ यो सारा संसारमा जहाँ पनि जान सक्नुहुन्छ। पर्खाल ढल्यो, ढोका खुल्यो, डोरी चुडियो, त्यो जुन डोरी हिँड्न सकुला या नसकुला कहिले यस्तो भएन। साहस आज उसैको हालत कस्तो छ, सानो काममा असफल हुन्छ, टाउको समाउँछ, मबाट हुँदैन, म गर्न सक्दिन, मेरो भाग्य, भाग्य, मेरो कर्म, मेरो कर्म, म अभागी छु, म अभागी छु, मेरो जीवनमा एकदमै दुर्भाग्य छ, त्यसैले यो भइरहेको छैन, म सफल हुन सकिन। लड्नुभयो, फेरि उठ्नुभयो। यस्तो त नामै लिनु हुँदैन, हुन सक्दैन, कर्मको त कुरै आएन, किनकि पहिला कर्मको फल पाउने कुरा तपाईँको दिमागमा भरिएको थिएन। त जति पनि तलमाथि भएको छ सबै थोक भोग्नुपर्छ, हिन्दू धर्ममा यसको कुनै छोटो तरिका छैन। यस्तो होइन चार आना यता दियो, पाँच आना उता दियो, अलिकति यो घट्यो, अलिकति त्यो घट्यो, लड्डु त्यहाँबाट, अलिकति अझै कम हुनेछ, प्रश्नै उठ्दैन। यमराज छन्, तपाईँले गर्नुभयो, भोग्नुपर्छ। हेर्नुहोस्, मैले कानून बनाएको होइन, म त केवल भनिरहेको छु, ठिक कुरा हो या होइन मलाई थाहा छैन, र यसकारण भनिरहेको छु ताकि तपाईँ कुरालाई बुझ्नुहोस्। जुन कर्मको फल आज तपाईँ भोगिरहनु भएको छ त्यो पूर्व जन्मको होइन, यही जन्मको हो। किनकि यदि तपाईँले यो बुझ्नुहुनेछ त्यो पूर्व जन्ममा होइन यसै जन्ममा भइरहेको छ, त्यो फल भोगिरहनु भएको छ भने तपाईँ सुधार्न सक्नुहुन्छ आफ्नो जीवनलाई। अहिले समय छ, त्यसैले म भनिरहेको छु, कथा सुनाउनको लागि भनिरहेको छैन, म यसकारण भनिरहेको छु अहिले पनि समय छ। एक दिन मात्र समय तपाईँको जीवनमा बचेको छ भने पनि तपाईँ केही गर्न सक्नुहुन्छ यो दिनमा। केही यस्तो गर्नुहोस् आज कि तपाईँको भोलि शान्तिपूर्ण होस्, आनन्दले बितोस्। र यदि आज गर्नुभयो अनि भोलि भयो, भोलि त्यही गर्नुहोस् जुन आज गर्नुभएको थियो, अनि दोस्रो दिन पनि, तेस्रो दिन पनि, चौथो दिन पनि, पाँचौं दिन पनि आनन्दले तपाईँको जिन्दगी बितेर जानेछ। यहीँबाट मैले शुरू गरेको थिएँ कि हामी यही चाहन्छौ, सबैको एउटै चाहना हुन्छ, हामी फुलौं फलौं, फल्न पनि सक्नुहुन्छ, फुल्न पनि सक्नुहुन्छ, समृद्धि तपाईँको संसारमा हुन सक्छ, तर त्यो तपाईँ भित्रबाट आउनेछ,
शान्ति तपाईं भित्र छ, बाहिरबाट आउँदैन। भगवान तपाईं भित्र छन्, बाहिर पाइँदैनन्, बाहिर भेटिँदैनन्। बाहिर यो संसार छ, बदलिरहनेछ संसार। त्यो पहाड देख्नु भएको छ, त्यो सधैँ कहाँ त्यहाँ थियो र? त्यो पहाड त्यहाँ देखिरहनु भएको छ नि, त्यो सधैँ कहाँ त्यहाँ थियो र? त्यसमाथि जुन रुख देखिरहनु भएको छ, त्यो सधैँ त्यहाँ कहाँ थियो र? त्यो सधैँ कहाँ त्यहाँ रहन्छ र? त्यो पहाड सधैँ कहाँ रहन्छ र? किनकि एक दिन आउनेछ, यो पृथ्वी नै यहाँ रहने छैन। यो सूर्यलाई तपाईँले देखिरहनु भएको छ, यो पनि यहाँ रहने छैन। चन्द्रमालाई तपाईँले देखिरहनु भएको छ, यो पनि रहने छैन। यो मैले भनिरहेको छैन, होइन, यो वैज्ञानिकहरूको भनाइ हो। किनकि आइन्स्टाइनले भनेका छन्, जुन चीज बन्छ त्यसको नाश पनि हुनेछ, यो हुनेछ। अनि मानिसहरू छन्, मेरो यस्तो समस्या छ, मेरो त्यस्तो समस्या छ, भगवान मेरो समस्याको हल गरिदेऊ। मानिसहरू आउँछन् म कहाँ, हजुर मेरो यस्तो समस्या छ, म के गरौं? म भन्छु, तपाईँ पहिला आफ्नो समस्यालाई बुझ्नुहोस्। तपाईँ नयाँ हुनुहुन्छ, समस्या पुरानै हो। यो समस्या धेरै समय पहिलादेखि यहाँ छ। थाहा छैन कति मान्छेलाई यसले सताएको हुँदो हो। समस्या नयाँ होइन, तपाईँ नयाँ हुनुहुन्छ। तपाईँ गइसकेपछि यसले अरू कसैलाई समात्नेछ। तपाईँ समस्याको समाधान होइन, समस्याबाट टाढा रहनुहोस्। आफ्नो सामु त्यसलाई आउन नदिनुहोस्। किन? जे जति पनि निराशा छ आफ्नो जीवनमा, त्यसलाई छोड्नका लागि तयार हुनुहुन्छ मात्र त्यही कुरा हो। तपाईँ त्यही हात्ती हुनुहुन्छ जो यति शक्तिशाली छ। वास्तवमा उसले आफ्नो पाइला अघि सार्यो भने त्यो डोरीको कुनै यस्तो शक्ति रहँदैन त्यसमा, त्यसले तपाईँलाई रोक्न सकोस्। त्यो संस्कार जुन तपाईँले आफूमा बताउनु भएको छ, यसलाई म कहिल्यै तोड्न सक्दिन। जुन दिन त्यो वास्तविक साहस जुन तपाईँसँग एउटा समयमा थियो, जब तपाईँ त्यस साहसलाई अघि ल्याउनुहुनेछ अनि त्यो पाइलालाई अघि सार्नुहुनेछ, त्यस दिन तपाईँको जिन्दगी एकदमै बदलिनेछ। त्यस दिन तपाईँ उसको हुनुहुनेछ जुन तपाईँको मनको मन्दिरमा छन्। त्यस दिन त्यो मन्दिरको ढोका खुल्नेछ, कोही अरूका लागि होइन, तपाईँका लागि, तपाईँका लागि। त सबभन्दा ठूलो कुरा हो, जे जति पनि भइरहेको छ हुनेछ, मेरो जीवनको कुरा होइन, तपाईँको जीवनको कुरा हो। तपाईँको खुसी, मेरो खुसीको जिम्मेवार म हुँ, तपाईँको खुसीको जिम्मेवार तपाईँ हुनुहुन्छ। मेरो जीवनको जिम्मेवार म हुँ, तपाईँको जीवनको जिम्मेवार तपाईँ हुनुहुन्छ, अरू कोही होइन। र यो कानूनलाई कसले बनाएको हो? उसैले, जसले तपाईँलाई बनाएका छन्, मलाई बनाएका छन्, अनि यो सारा पृथ्वीलाई बनाएका छन्।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू?
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर
4: सन्चै कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
7: फोन नम्बर 061-587-915।
9: हेलो
10: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
11: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको PST टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
2: सम्पर्क PST ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98 60 39 63 2, 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ। सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
12: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheel पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98 5 60 11 0 99, 98 28 84 20 20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
2: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
13: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुलो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुलो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
13: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
13: सम्पर्क
0: सहारा इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 पर्स्याङ चोक फोन नंबर 061-574-668 मोबाइल नंबर 98-560-28-104
2: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर
9: आयो है मासु ताजा ताजा मासु दोस्ती

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 60 दोस्तीटु मिट्स।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर
4: गुरुकुल चैत्य गुम्बा र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग।
5: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
6: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
7: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा। हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
6: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
7: सम्पर्क नवविद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
1: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुँवर। सम्पर्क 98-11-60-62-983, 98-55-52-855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
8: बिहान बिहान कहाँ हिँड्न लाग्छौ?
9: मेरी आमै नि
8: घर बनाउनु लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
9: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।
13: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
14: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
13: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरू शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन शुरू हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयसी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
10: मदन भण्डारी भाइ साँच्चै अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी शिव भगवानसँग जोड़िएका प्रसंगहरूलाई उठान गर्नेछौ। संसार परमात्माको अस्तित्वले व्याप्त छ। संसार तीन तत्वको शक्तिले चलायमान छ, ब्रह्मा शक्ति, विष्णु शक्ति र शिव शक्ति। हामी आज शिव शक्ति, शिव र शिव शक्तिको बारेमा छलफल गर्नेछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ आध्यात्मिक व्यक्तित्व अजय वानप्रस्थी हुनुहुन्छ। उहाँसँगको कुराकानी आजको क्रममा पनि हामीले लिएर आएका छौ। यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ।
1: धन्यवाद दुर्गाजी, तथा रेडियो सफलता 103.4 लाई पनि धेरै धन्यवाद गर्छु।
0: हजुर, जस्तै संसारलाई हामीले तीन तत्वको शक्तिले चलायमान छ भनिन्छ, ब्रह्मा शक्ति, विष्णु शक्ति र शिव शक्ति भनेर चाहिँ चिनिन्छ। जसरी शिव भगवान को हुनुहुन्छ त?
1: शिवलाई पहिला यहाँकै प्रश्नमा चाहिँ एउटा सम्भावित जवाफ पनि लुकेको छ। ती तीन शक्तिलाई चाहिँ हाम्रा प्राचीन ऋषि मुनिहरूको भाषामा भन्ने हो भने ब्रह्म, विष्णु, महेश भनिदियो होइन, अथवा अब आजको विषय शिवसँग सम्बन्धित हुँदाखेरि शिव को हुनुहुन्छ भन्दाखेरि यसको बारेमा पनि भिन्न भिन्न धारणाहरू छ। भिन्न भिन्न धारणाहरू छ। कतिपय रहस्यदर्शीहरूले शिव र ब्रह्म भनेको एउटै हो, द अल्टिमेट रियालिटी, अन्तिम सत्य नै शिव हो, त्यो अर्थमा लिनुहुन्छ। कतिपयले कसरी व्याख्या गर्नुभएको छ भने यो तीनटा जुन शक्तिको कुरा गर्नु भने त्यो चाहिँ पदार्थको जुन इलेक्ट्रोन, न्युट्रोन, प्रोटोन छ, त्यसै गरी इलेक्ट्रोनले एउटा प्रतिनिधित्व गर्छ एउटा शक्तिको, प्रोटोनले अर्को, न्युट्रोनले अर्को भने त्यसै इलेक्ट्रोन, न्युट्रोन, प्रोटोनको त्यो अर्थमा पनि लिएका छन् होइन। कतिपयले चाहिँ ब्रह्म भने भिन्दै हो, शिव भने भिन्दै होइन, त्यो अर्थमा पनि लिएका छन्। त्यसकारण प्रत्येक व्यक्तिको बुझाइ फरक छ। अब यदि मेरो जवाब सोध्नुहुन्छ भने के को अथवा कहाँ पुग्न खोजेको, के को खोजी गरेको, त्यसमा फरक पर्छ शिवको अर्थ। जस्तै एउटा अर्को एउटा थप उदाहरण भनौँ, हुनसक्छ इतिहासमा कुनै शिव गरेका व्यक्ति थियो होला, उनले साधना गर्दा गर्दै परम ज्ञानसम्म पुगे। भनेपछि शिव भन्ने व्यक्तिले साधना गर्दा गर्दै परम ज्ञानसम्म पुगे, उसले शिवत्व प्राप्त गरे, साँच्चीकै शिवत्व प्राप्त गरे भनेपछि व्यक्तिको नाम पनि शिव हो, परम ज्ञानीको नाम पनि शिव होइन। र अर्को एउटा सानो त्योभन्दा नि अझ सजिलो उदाहरण ल्याउनु, कसै कुनै भनौँ न, कुनै मान्छेको नाम चाहिँ राजा छ अरे, राजा छ भनेमा ऊ राजा हुनुपर्छ भन्ने छैन, तर हुनसक्छ, त्यो नाम पनि राजा, उसको पद पनि राजा होइन। त्यसै गरेर शिव को हुन् त भन्दाखेरि शिवको धेरै व्याख्याहरूमा एउटा चाहिँ कतिपय रहस्यदर्शीहरूले चाहिँ ब्रह्मसँग, ब्रह्म र शिव भनेको एउटै हो भन्नुहुन्छ। कतिपयले इलेक्ट्रोन, न्युट्रोन, प्रोटोनको यो तीनटा शक्तिलाई नै ब्रह्म, विष्णु, महेशको त्यसरी चाहिँ हेर्नुहुन्छ। कतिपयले के भन्नुहुन्छ भने शिव भनेको भिन्दै हो, ब्रह्म भनेको भिन्दै हो, ब्रह्मको एउटा क्रिएसन शिव पनि हो, शिवले चाहिँ संसारको धेरै कुराहरूको म्यानेजमेन्ट गर्नुहुन्छ त्यो शक्तिले होइन। त्यसकारण अब शिव कसलाई रेफर गरिएको हो त्यो चाहिँ हाम्रो खोज, हाम्रो दृष्टिकोणमा फरक पर्छ।
0: हजुर, जस्तै शिव भगवानलाई चाहिँ किन संहारको देवता भनेर भनिन्छ, विध्वंसको देवता भनेर भनिन्छ?
1: शिव भगवानलाई किन संहारको देवता, विध्वंसको देवता भनिन्छ, यो बुझ्नको लागि मेरो विचारले शिवको चाहिँ प्रतीक बुझ्नु पर्ला जस्तो लाग्छ मलाई। प्रतीक जुन शिवको जुन हामी फोटो हेर्छौँ अथवा मूर्ति हेर्छौँ, त्यो फोटो मूर्तिमा विभिन्न किसिमको प्रतीकहरू छ। एकछिनले प्रतीकको बारेमा यदि यहाँलाई प्रश्न भयो भने फेरि म भनौँला, तर शिव भनेको ध्यानको चाहिँ अल्टिमेट अवस्था हो, अन्तिम अवस्था हो, ध्यानको उच्चतम अवस्था हो होइन। जुन शिवको फोटो मूर्ति हामी हेर्छौँ ध्यानको उच्चतम अवस्थामा हो त्यो होइन, त्यो ध्यानको उच्चतम अवस्थामा होइन, ध्यानको उच्चतम अवस्थामा कति बेला पुगिन्छ त, त्यहाँ चाहिँ मन भन्ने कुरा जुन हाम्रो विचार चाहिँ चौबिसै घण्टा खेलिरहेको छ, सपनामा पनि खेलिरहेको छ, विपनामा पनि खेलिरहेको छ, मन खेल्न छ, मन नै गायब हुन्छ। मन गायब भएपछि हाम्रो भूतकाल पनि गायब हो, हाम्रो भविष्य पनि गायब हो, हाम्रो चाहना पनि गायब हो, वासना पनि गायब हो, इच्छा पनि गायब, केही पनि रहेन। अब अब के रह्यो त विशुद्ध चेतना मात्रै रह्यो, विशुद्ध चेतना मात्रै रह्यो भनेपछि सबै कुराहरू चाहिँ नाश भएर गयो, मन नाश भएर गयो, भूतकाल नाश भएर गयो, भविष्य नाश भएर गयो, इच्छा नाश भएर गयो, वासना नाश भएर गयो, केही पनि राख्यो बाँकी रहेन, विशुद्ध चेतना मात्रै चैतन्य मात्रै बाँकी रह्यो। त्यसकारण ती सबै कुराको संहार हुने भएकोले है शिवलाई संहारको देवता अथवा विध्वंसको देवता पनि भनिएको हो जस्तो लाग्छ।
0: जस्तै अघि भर्खर प्रतीकको रूपमा यहाँले भनिरहँदाखेरि जस्तै एउटा उदाहरण देखाइदिनु न, शिव भनेको चाहिँ ध्यानको उच्चतम अवस्था त्यो प्रतीकले देखाइरहेको हुन्छ अथवा कसरी भन्न खोज्नु भएको?
1: जस्तै शिवलाई जुन मुद्रामा जसरी बसेको देखाइएको छ नि ध्यानको, त्यो वास्तवमा ध्यानको अवस्था हो। उनको टाउकोमा गंगाको प्रवाह छ, गंगा भनेको के त भन्दाखेरि शुद्धता हो, पवित्रता हो, होइन? घाँटीमा चाहिँ त्यो नाग देखाइएको छ, त्यो नाग के हो त मृत्युको प्रतीक हो, होइन? त्यसपछि त्यहाँ डमरू छ, त्रिशूल छ, डमरू भनेको चाहिँ प्रणवको अथवा ओमकारको प्रतीक हो, डमरू चाहिँ। त्रिशूल चाहिँ एक किसिमको शक्तिको पनि प्रतीक हो र साथै हाम्रो इडा पिङ्ला सुषुम्ना नाडीको पनि प्रतीक हो, हाम्रो देब्रे सासबाट दाहिनेबाट जुन तीन किसिमको नाडीहरू इडा पिङ्ला सुषुम्ना र गंगा जमुना सरस्वती पनि भन्ने चल्दछ, होइन? त्यो तीनटा सासको चाहिँ प्रतीक हो। त्यसै कारणले भस्म जुन लगाएका छन् शिवको, होइन, त्यो भस्म चाहिँ वैराग्यको प्रतीक हो, होइन? त्यस कारण त्यो शिवको जुन मूर्ति फोटो हामी हेर्छौ त्यसमा चाहिँ प्रतीकात्मक रूपमा केही सन्देश दिन खोजिएको छ, केही कुरा बुझाउन खोजिएको छ। जो जो जो कोही व्यक्तिले साधना गरेको छ, साधनाको अलिकति उचाइमा पुगेको छ, उसले हेर्ने बित्तिकै टक्रक बुझ्छ कि यहाँ के सन्देश दिन खोजिएको, के भन्न खोजिएको हो, होइन? तर शिवको जुन बाह्य रूप जुन मूर्ति वा फोटोमा हामी हेर्छौँ त्योभन्दा पनि उनी त्यो अवस्थामा विशुद्ध चैतन्यमा आरूढ छन्, होइन? त्यहाँ चाहिँ केही पनि बाँकी छैन, चेतना मात्रै बाँकी छ भने सबै कुराको संहार भइसक्यो, सबै कुराको विध्वंस भइसक्यो, विशुद्ध चेतना मात्रै बाँकी छ, त्यसकारण चाहिँ संहारको देवता।
0: भनेपछि यही शरीरकै कुरालाई चाहिँ त्यसरी लिएको रहेछ,
1: होइन? होइन, चेतना हामी एउटा यसै परिप्रेक्ष्यमा आदि शंकराचार्यको निर्वाण षटकम छ, होइन? कतिपय मित्रहरूले चाहिँ श्रोताहरूले सुन्नुभएको पढ्नुभएको होला। आदि शंकराचार्यले के भन्छ भन्नुहुन्छ भन्दाखेरि त्यो संस्कृतमा छ, त्यसलाई अलिकति म नेपालीमा उल्टा गरौँ कि म न त मन हो, मन पनि होइन, बुद्धि पनि होइन, अहंकार पनि होइन, म चित्त पनि होइन, म कान पनि होइन, म जिब्रो पनि होइन, म आँखा पनि होइन, आकाश पनि होइन, धरती पनि होइन, अग्नि पनि होइन, वायु पनि होइन, म विशुद्ध चेतना हुँ, अनादि अनन्त चेतना हुँ। शिवको मूर्तिले फोटोले त्यो ध्यानको परम अवस्थाले चाहिँ अनादि अनन्त चेतनातिर इंगित गरिरहेको छ। त्यसकारण बाह्य रूपसँग मतलब भएन, हाम्रो शरीरसँग मतलब भएन, चेतना चाहिँ अनादि अनन्त छ भने चाहिँ हाम्रो शरीर चाहिँ भोलि चाहिँ हाम्रो हामी चाहिँ मरेर गए पनि त्यो अनादि अनन्त चेतना त रहिरहन्छ, होइन? त्यसो हो
0: यो अध्यात्मको अति नै गहिरो कुरा, होइन? आम समुदायले चाहिँ बुझ्न सक्नुहुन्छ,
1: सक्नुहुन्छ योग्य सिकाउने मान्छेका, योग्य गुरुका, शिक्षक त सबै शिक्षक हुन्, कखरा पढाउने पनि शिक्षकै हुन्, प्राथमिक विद्यालयमा पढाउने शिक्षक पनि शिक्षकै हुन्, माध्यमिकमा पढाउने शिक्षक पनि हुन्, त्यो पनि शिक्षकै हुन्, पीएचडी गराउने र पोस्ट डक्टरल रिसर्च गराउने पनि शिक्षकै हुन्। अनि यदि हामी चाहिँ योग्य व्यक्ति कहाँ, योग्य गुरु कहाँ, योग्य गाइड कहाँ, योग्य सिकाउने वाला कहाँ गयौँ भने अध्यात्मिक प्रवेश गर्न सकिन्छ। तर हामी धेरै जसोलाई चाहिँ योग्य व्यक्तिलाई खोज्ने कला चाहिँ अथवा त्यो आँखो हाम्रो छैन, हाम्रो आँखो छैन। र कति अब यसमा प्रश्न के उठ्छ भने त्यसो के गुरु आवश्यक हो त कतिमै व्यक्तिले आवश्यक 100% चाहिँ कुनै पनि नियम लागू हुँदैन एक्सेप्सनल केसेसहरू होइन छन् हुनसक्छ कुनै व्यक्ति चाहिँ बिना गुरु नै उसले अध्यात्ममा प्रवेश गरेर चाहिँ परम ज्ञानमा प्राप्त गरेको होला त्यो भनेको चाहिँ सैकडौं हजारौं वर्षमा एक्का दुक्का एउटा दुईटा हुने हो तर सामान्य व्यक्तिलाई जसरी हुनसक्छ कुनै बालकले कसैले नसिकाइकन उसले आफ्नै प्रयासले पाँच वर्षको तीन चार वर्षको बालकले कख लेख्न थाल्ला धर्को कोर्न थाल्ला तर सबै बालकहरूले गर्छ भन्ने छैन कि त्यसले चाहिँ बाबा आमाले चाहिँ हात समातेर औँला समातेर चाहिँ धर्को कसरी धर्को तान्ने हो कसरी क लेख्ने हो सिकाउनु पर्छ हामी धेरै जसो कुन क्याटेगोरीमा पर्छौँ कुन वर्गमा पर्छौँ भन्दाखेरि हामीले कसैले कसैले गाइडेन्स गरिदिनुपर्छ होइन तर यदि साँच्चै नै प्रखर व्यक्ति हो साँच्चै नै त्यस्तो प्रज्ञावान प्रखर व्यक्ति हो भने उसले कुनै गुरु कुनै गाइड कसैको आवश्यकता पर्दैन
0: जस्तै झट्ट सुन्दाखेरि आम श्रोतालाई होइन म अनादि अनन्त चेतना हुँ भन्ने जुन खालको यहाँले भन्नुभयो यसरी हेर्दाखेरि शिवलाई एउटा भनौँ न शिव भगवानलाई हेर्दाखेरि कल्याणका प्रतिमूर्ति पनि भन्न सकिने भयो एकातिर अर्कोतिर फेरि विनाश गर्ने संहार गर्ने विध्वंस गर्ने व्यक्तिलाई फेरि देवता कसरी भन्ने भन्ने कुरा पनि आउला यसलाई चाहिँ कसरी व्याख्या गर्नुहुन्छ
1: अब यो कल्याणको जुन हाम्रो अर्थ जस्तै शिवको अर्थ शुभ पनि हो शिवको अर्थ भाग्यशाली शुद्ध कल्याणकारी सबै हो होइन कल्याण भनेपछि हाम्रो वासना र हाम्रो वास्तविक कल्याण एउटै कुरा होइन कि जस्तै यही भर्खरै जुन मैले निर्वाण षटकमको कुरा गरेँ त्यो आदि शंकराचार्यको त्यसमा के छ त लास्टमा अन्त्यमा के छ भन्दाखेरि शिव होम छन् अर्थात् हामी प्रत्येक व्यक्ति व्यक्ति भनेपछि पुरुष नारी दुइटै आए हामी प्रत्येक व्यक्ति नै शिव हो तर अहिले हामीलाई थाहा छैन साधना गरेर हामीले हाम्रो शिवत्व प्राप्त गर्नु छ होइन अब प्रत्येक व्यक्ति शिव हो भनेको के त अब यसको अर्थ चाहिँ कसैले प्रत्येक व्यक्तिको चाहिँ घाँटीमा चाहिँ लुकेको नाग छ एउटा चाहिँ भस्म सबै व्यक्ति लगाएको छ त्यो भन्न खोजिया होइन बाह्य रूपमा सबै व्यक्ति एउटै हो भन्न खोजिया होइन तर हामी प्रत्येक व्यक्तिभित्र लुकेको जुन चेतना जुन छ त्यही आदि अनन्त चेतना हामी सबैभित्र छ त्यसकारण त्यो फोटोमा एउटा सन्देश के पनि हो भन्दाखेरि जसरी ती फोटोमा देखाइएका शिव भगवानले सबैको संहार गरेर भूतको वर्तमानको भविष्यको इच्छाको आकांक्षाको रिपुको सबै संहार गरेर विशुद्ध आदि अनन्त चेतनामा आरूढ हुनुहुन्छ त्यस्तै गरेर त्यो सम्भावना हामी तपाईँ हामी सबै व्यक्तिको हो अनि त्यो स्टेजमा त्यो चरणमा त्यो साधनाको त्यो उचाइमा पुगेपछि हामी प्रत्येक व्यक्ति नै हामीले भन्न सक्छौँ शिव हुँ तर त्यसले कमसेकम हामीले इन्सपिरेसन दिन्छ एउटा चाहिँ प्रेरणा दिन्छ कि यो पनि हाम्रो पनि सम्भावना हो असम्भव कुरा होइन
0: जस्तै अर्को कुरा कुनै कुनै तस्विरमा देखिन्छ शिव र पार्वतीको तस्विर देखिएको हुन्छ होइन शिवलाई अर्धनारेश्वरको रूपमा पनि लिने गरिन्छ देखाइन्छ यो किन देखाइन्छ
1: हाम्रा प्राचीन ऋषि मुनिहरूले र यो भूखण्डमा प्राचीन कालदेखि जुन अध्यात्म विज्ञानीहरू थिए जसलाई हामी ऋषि मुनि सन्त विभिन्न शब्द भन्छौं एउटा कुरा पत्ता लाग्यो के पत्ता लाग्यो भन्दाखेरि वास्तवमा भन्ने हो भने यो जगतमा नारी र पुरुष भन्ने नै छैन नारी र पुरुष भन्ने नै छैन यो नारी र पुरुष भनेको चाहिँ

0: त्यहाँ छैन। एक अर्थमा भन्ने हो भने त तपाईँ हामी भनेको एक किसिमको शालिग न हो, शालिग हो कसरी हामीले बोलिरहेछौँ, यो अचम्मको कुरा छ, अचम्मको कुरा बोलिरहेछौँ, काम गरिरहेछौँ, सबै कुरा गरिरहेछौँ होइन। भनेपछि नारी र पुरुष चाहिँ हामीले जुन देख्ने हाम्रो यो बाह्य आँखा मात्रै हो, बाह्य आवरण मात्रै हो, तर प्रत्येक पुरुषभित्र नारी, नारीभित्र पुरुष भएकोले हामी चाहिँ वास्तवमा भन्यो भने 50-50 हो, 50-50% हो। प्रत्येक नारीमा चाहिँ 50% पुरुष पनि लुकेको छ, प्रत्येक पुरुषमा 50% नारी पनि लुकेको छ। र यो रहस्य चाहिँ हाम्रो प्राचीन ऋषि मुनिहरूले चाहिँ 10-20-50 हजार वर्षको कहिले चाहिँ पत्ता लगाए। त्यस कारणले चाहिँ अर्धनारीश्वर भनेपछि त्यो इंगित गर्नु खोजिया हो कि हाम्रो पुरुष र हाम्रो नारी होइन हामी भित्रै छ। जसरी एउटा उदाहरणको लागि भनौँ न, धेरै पुरुषहरूले चाहिँ एउटा राम्री एउटा महिलाको आकांक्षा हुन्छ कि होइन, अनि के भनिन्छ भन्दाखेरि प्रत्येक पुरुषको पार्वती कहाँ लुकेको छ त भन्दाखेरि टाउकोमा सहस्रारमा लुकेको छ। त्यसै गरी प्रत्येक नारीको शिव कहाँ लुकेको छ त भन्दाखेरि नारीको सहस्रारमा लुकेको छ। त्यही हामी भित्रकै ऊर्जा, जसलाई हामी कुण्डलिनी ऊर्जा भन्छौँ होइन, नारीको चाहिँ माथि गएर चाहिँ ठक्कर खाएपछि त्यसलाई हामी चाहिँ के भन्छौँ भने शिवसँग मिलन भयो भन्छौँ। पुरुषको चाहिँ ठक्कर खायो भने चाहिँ हामीले चाहिँ पार्वतीसँग मिलन भयो भन्छौँ। पार्वती शब्दको पनि धेरै अर्थ होला। पार्वतीको एउटा अर्थ के हो के पनि हो भन्दाखेरि पर्वतमा बस्ने। अब पर्वत भने के, मानव शरीरमा पर्वत भनेको टाउको, टाउकोमा पनि कुन भाग भन्दाखेरि सहस्रार, जहाँ चाहिँ हामी चाहिँ टाउको मथिल्लो भाग होइन, त्यो अर्थमा पनि हेर्न सकियो।
1: जस्तै शिवसँगै जोडिएको प्रसङ्ग, शिव अघि हामीले फोटो मूर्तिको कुरा गर्यौं, शिवको पूजा गर्ने क्रममा शिवलिङ्गको पनि होइन पूजा गर्ने चलन छ, के हो त यो शिवलिङ्ग भनेको के हो?
0: हजुर, के छ भन्दाखेरि यो प्राचीन कालदेखि नै जुन हाम्रा मन्दिरहरू बनाइए, उपासना पूजाका स्थलहरू बनाइए अथवा ऊर्जाका स्थलहरू बनाइए होइन, कतिपय मन्दिर चाहिँ वास्तवमा भन्यो भने पूजाको स्थल नभएर ऊर्जाको स्थल हो कि बनाइए, त्यसमा चाहिँ केही केही हिन्ट चाहिँ छ कि पारब्रह्म परमेश्वर अथवा परमात्मा भनेको के हो, त्यसबारे के, त्यसबारे केही हिन्ट छोडिएको छ। त्यो हिन्ट चाहिँ तपाईँ हामीले समात्न सक्दैनौ। हामी जन्मदेखि मृत्युसम्म चाहिँ मन्दिर जान्छौ, तर मन्दिरमा चाहिँ परमात्माको बारेमा जुन हिन्ट छोडिएको छ, ए बाबु हो, ए नानी हो होइन, त्यो हिन्ट हामीले क्याच गर्न सक्दैन, समात्न सक्दैन। जस्तै प्रत्येक मन्दिरमा घन्टी हुन्छ, घन्टीमा एउटा हिन्ट छ होइन, के को हिन्ट छ त भन्दाखेरि त्यहाँ चाहिँ ओमकारको बारेमा हिन्ट छ होइन, त्यो असली ओमकार भने के हो भनेर। अब त्यो असली ओमकारको बारेमा अब आजको कार्यक्रमको विषयभन्दा बाहिरको कुरा भयो। त्यस्तै गरी शिवलिङ्गमा पनि केही हिन्ट छ। जब कुनै पनि व्यक्ति ध्यानको उच्च अवस्थामा पुग्छ भने उसको वरिपरि एउटा ऊर्जाको चाहिँ क्षेत्र बन्छ, एउटा चाहिँ हाम्रो औरा बडी भन्छौँ, एउटा औरा एक किसिमको ऊर्जाको क्षेत्र बन्छ, त्यो चाहिँ शिवलिङ्गकै जस्तै आकार प्रकारमा हुन्छ, शिवलिङ्गकै आकार। त्यस कारण ध्यानको जति जति ध्यान गर्दै गयो, जति जति ध्यानको उच्च अवस्था पुग्दै गयो होइन, ऊर्जा पनि त्यो शिवलिङ्गकै त्यही आकार प्रकार लिने हुनाले त्यो पनि देखाउन खोजेको एउटा। अर्को के हो भन्दाखेरि यो ब्रह्माण्डीय जुन ऊर्जा जुन छ नि, ब्रह्माण्डको ऊर्जा, तपाईँ हामीले जसले ध्यान गरेका छौँ त्यसले बुझ्न सक्दैनौँ, तर जसले गहिरो ध्यान गरेका छौँ उहाँहरूले सायद बुझ्नुहुन्छ होला कि अद्भुत गतिले कति हो त्यसको म क्यालकुलेट गरेर भन्न सक्दिनँ, चाहिँ यो ब्रह्माण्डीय ऊर्जा चलायमान छ। चलायमान कस्तो छ भन्दाखेरि एकदमै हाई स्पिडमा चलायमान छ। त्यो जुन चलायमान हो त्यस्तै गोलो देखिन्छ। एक किसिमले भन्यो भने त्यो चाहिँ ब्रह्माण्डीय ऊर्जा जुन घुमेको हो त्यसको चाहिँ प्रतीक हो। एउटा चाहिँ ध्यानको पनि प्रतीक हो, ध्यानको उच्च अवस्थामा पुग्दाखेरि त्यस्तै ऊर्जा भएर आउँछ हाम्रो शरीरको वरिपर वरपर। अर्को चाहिँ ब्रह्माण्डीय ऊर्जाको पनि प्रतीक हो, र त्यसबाट त्यो ठाउँ ठाउँमा राखेर के चाहिँ एउटा सन्देश दिन खोजिएको हो भने, हामीलाई सम्झाउन खोजिएको, झस्काउन खोजिएको, जसरी मन्दिरको घण्टीले हामीलाई झस्काउनु पर्छ कि सत्यतिर यात्रा गरौं, सत्य अर्कै ठाउँमा छ है, त्यस्तै गरी गर्ने शिवलिङ्गले पनि हामीलाई झस्काउन सक्नुपर्छ कि यसमा के छ होइन. त्यही कारण दुईटा कुरा भने यसको अरू पनि इन्टरप्रिटेसनहरू छ.

0: शिव लाई भनम न कही महादेव भनिन्छ, कही शिव भनिन्छ, कही शंकर भनिन्छ, नाम अनेक छन् रूप एक छ हैन। देवादिदेव महादेव भन्ने गरिन्छ कि देवहरूको पनि देवता भन्नु खोजियो कि को हो कि के हो यसको अर्थ चाहिँ?
1: अब अघि नै मैले सुरुमै कार्यक्रमको सुरुमै भने कतिपयले चाहिँ शिव र ब्रह्म एउटै भन्नुहुन्छ, कतिपयले चाहिँ के छ भन्दाखेरि शिव र ब्रह्म भने एउटै कुरा होइन, होइन ब्रह्मको एउटा निर्माण चाहिँ शिव हो र शिवलाई चाहिँ सर्टेन फंक्सन दिइएको छ, विश्व ब्रह्माण्ड संसारको लागि केही कामहरू दिइएको छ। त्यो शिवलाई के काम दिएको छ भन्दाखेरि हामी जति बेला हामी हाम्रो भौतिक शरीर मर्छ अनि हामी चाहिँ कहाँ जान्छौँ त भन्दाखेरि शिवलोकमा जान्छौँ। हाम्रो आत्मामा जे टुटफुट जे भएको हो होइन, जे जे यहाँ जे जे भएको हामी चाहिँ भनौँ न जति सय कोही मान्छे यहाँ 100 वर्ष बाँच्यो, 100 वर्षपछि भौतिक शरीर मर्यो उसको, त्यसपछि चाहिँ अर्को जन्म लिनलाई भनौँ न अर्को 50 वर्षपछि लियो भनेपछि यो बीचको अवधिमा चाहिँ यो मेन्टेनेन्स गर्ने होइन त्यसलाई चाहिँ रिजुभिनेट गर्ने होइन त्यो डिपार्टमेन्ट हेर्ने त्यसको अधिपति पनि शिव हुन्, त्यहाँ स्पिरिट वर्ल्डसँग होइन पनि उनको सम्बन्ध छ र अब देवादिदेवको जहाँसम्म कुरो छ शंकर शिव भने फेरि भिन्नै कुरो हुन्। शिवलाई चाहिँ हामी कसरी बुझौँ भन्दाखेरि निराकार होइन निराकार अनन्त निराकार त्यो चेतनाको रूपमा बोल्नु, शंकर त एक किसिमका त्यहाँ चाहिँ शरीर देखिन्छ, शंकरको परिवार पनि देखिन्छ, शंकरको धेरै कुरा देखिन्छ होइन। त्यस कारण चाहिँ मेरो विचारले शंकर र शिव भनेको एउटै चाहिँ होइन, हुन सक्छ शंकर पनि शिवत्वमा पुगे त्यो हिन्दी कुरो हो होइन।
0: जस्तै शिव आराधनाको महत्व चाहिँ के छ त?
1: शिव आराधना गर्नलाई अब शिवको पूजा पाठ भन्न खोज्नु भयो होला, यदि शिव आराधना अथवा पूजा पाठको चाहिँ गोल हामीले के गर्न खोजिया हो, कहाँ पुज्न खोजिया हो, कहाँ पुग्न खोजिया हो, के को लागि गरे हो त्यो बुझेर गरियो भने अर्कै हुन्छ, नबुझेर गरियो भने चाहिँ त्यो खासै हामी कन्फ्युज हुन्छौँ, हामीले शिव कुन चाहिँ शिवको चाहिँ पूजा पाठ गरे हो, किन गरे हो, अनि कसरी कनेक्ट हुने हो त्यो शिवसँग। त्यसकारण चाहिँ धर्मको पनि के छ भने एउटा बाह्य रूप छ, एउटा चाहिँ गुह्य रूप छ, भित्रको कुरा छ, एउटा चाहिँ बाह्य जुन हामी हेर्छौँ पूजा पाठ कर्मकाण्ड हेर्छौँ त्यो चाहिँ एउटा आस्पेक्ट भयो, एउटा चाहिँ अर्को चाहिँ भित्री रहस्यमय कुराहरू छ। हामी धेरै जसो व्यक्ति बाह्यमा अल्झ्याछौँ, भित्री कुरा चाहिँ बुझ्दैनौँ। त्यसै कारण पूजा पाठ भनेको एक किसिमको कर्मकाण्ड नै हो होइन। अब यदि कुनै व्यक्तिलाई त्यसले केही सन्तोष आउँछ आनन्द आउँछ भने ठिकै छ, तर साँच्चीकै शिवसँग कनेक्ट गर्ने हो भने शिवत्व प्राप्त गर्ने यात्रा लाग्ने हो भने चाहिँ अर्कै साधना गर्नुपर्छ।
0: भनेपछि भनौँ न अहिले धेरै ठाउँमा चाहिँ देख्नलाई देखिन्छ एकदम त्यो मासमा के एकदम मासमा चाहिँ व्यक्तिहरू आध्यात्मिक व्यक्ति भनिन्छ एकदम प्रवचनहरूमा गइराखेको सुनेको पूजा आराधना गरेको देखिन्छ, तर त्यो चाहिँ कर्मकाण्डमै सीमित हो
1: धेरै जसो। हामीले चाहिँ के भइरहेछ भन्दाखेरि हामीले किताबी कुराहरू चाहिँ भट्याउँछौँ कि होइन, तर के हामीले बुझ्दैनौँ भन्दाखेरि त्यो किताबमा केही साङ्केतिक रूपमा केही कुरा भनेको छ, त्यो किताबमा लेखिएका शब्दहरू चाहिँ लिटरल ट्रुथ शब्दशः सत्य होइन, त्यो केही भन्न खोजिएको छ कि, त्यसमा केही भन्न खोजिएको छ। त्यसकारण यदि हामीले आलङ्कारिक भाषा बुझ्ने हाम्रो क्षमता छ, अलङ्कार बुझ्ने क्षमता छ, प्रतीकहरू बुझ्ने क्षमता छ भने त्यो किताबको भाषालाई हामीले डिकोड गर्न सक्छौँ, बुझ्न सक्छौँ के भन्न खोजिया हो। तर धेरै जसो व्यक्तिलाई हामीले आलङ्कारिक भाषा पनि बुझ्दैनौँ, त्यो प्रतीकहरू पनि बुझ्दैनौँ, अनि हामी लिटरल ट्रुथ जस्तो त्यसलाई चाहिँ व्यवहार गर्छौँ, त्यो लिटरल ट्रुथ होइन, त्यो भित्र केही कुरो छ क्या।
0: अहिले जस्तै समाजमा गुरु परम्परा भनौँ न महिलाले पनि पुरुषले पनि एक खालको गुरु मान्ने चलन चाहिँ छ, गुरु बनाएपछि मात्रै गरेका कर्महरूमा सिद्धि प्राप्त हुन्छ भनेर, के त्यो गुरु बनाएर मात्रै सिद्धि प्राप्त हुने हो र?
1: अघि नै मैले भने यो साथ यस्तै खालको प्रश्न अघि पनि आएको थियो, सबैलाई गुरु चाहिँदैन, सबैलाई गुरु चाहिँदैन, कुनै बालकले चाहिँ धर्का आफै पनि पढ्न सक्छ, क ख आफै पनि लेख्न सक्छ, हेरेर नकल गरेर होइन छरछिमेक गरेर किताब गरेर आफै गर्न सक्ला, धेरै जसोलाई चाहिँ चाहिन्छ। त्यसकारण अब गुरु नै अब गुरुमा चाहिँ फरक छ होइन, अनि यदि योग्य गुरु मैले जुन गुरु भन्ने शब्द यो प्रयोग गरिरहेको छु योग्य गुरुको कुरा गरिरहेको छु यदि योग्य गुरु हो भने उसले चाहिँ ठ्याक बाटो देखायो भने त्यसपछि केही अवस्थामा केही सिद्धिमा केही कुनै चेतनाको अवस्थामा पुग्न सकिन्छ।
0: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
1: यहाँलाई धन्यवाद दिन चाहन्छु म, यहाँ दुर्गाजीलाई साथी रेडियो सफलता 103.4 धन्यवाद दिन चाहन्छु।
0: हस्, धेरै धेरै धन्यवाद छ यो समयको लागि। आज हामीले छलफल गर्यौं शिव र शिव तत्वको विषयमा, हामीले छलफल गर्यौं। छलफलमा सहभागी हुनुहुन्थ्यो आध्यात्मिक व्यक्तित्व अजय भानप्रस्थी हुनुहुन्थ्यो, उहाँलाई यो समयका लागि धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा छलफल गर्ने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार सिद्धेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98116065983, 98562852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
4: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5149-84, 5149-85। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-5259-04। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9807 15947 9857325575।
3: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरा पाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9840666642 9860601081।
5: आयो है मासु ताजा ताजा मासु दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट।
2: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छिउ गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
3: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षय रोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: के यो देवभूमिमा रिसाके हुन् त देवी देवता, नत्र यो अनिष्टै अनिष्ट किन भन पलाञ्चोक भगवतीमा पसिना किन? प्रश्न गर्न मन लाग्छ, उत्तर छैन, मन भक्कानिएको छ, रुने ठाउँ छैन, दिमाग शून्य शून्य छ, लेखु सक्दै छैन। दैव दैव तेरो यो कस्तो न्याय हो? आखिर निर्दोषीलाई देखी छैन दोषी, अनिष्ट घटेको छ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउस किपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061553071 9867081234 9750 77123 व्हाट्सएप नम्बर 9801177123
4: मठ मन्दिर
5: गुरुकुल

0: कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गर गहना किन्न कास्की कोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवामा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 98460 59581,
0: 98165 1475।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएलएस पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अंग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 061-55-3050 061-58-9848
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
5: Studio time.
6: It's 9.

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट्स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793 97650 50960 दोस्तीटु मिट्स।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले तिल लगाता कान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रमसम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 घारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560 21440, 98560 60127 र 98038 21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लेढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97050557 सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदै छ नि पोखराको 0 किलोमिटरमा। हो त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड, साथी पत्र पत्रिका को लागी हामीलाई सम्झनु होस्।
0: संपर्क नव विद्या सदन स्टेशनरी पोखरा 5 0 किलोमीटर, प्रोप्राइटर मिनराज खड़का, फोन नंबर 0165536651। सम्झनु है नव विद्या सदन स्टेशनरी 0 किलोमीटर 5 पोखरा। सफलता एम्बुलेन्स अब 24 घंटा हजुरको सेवामा।
3: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
4: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाऊ?
5: नि घर बनाउन लागेको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। प्याङ त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छाना मुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक, फोन नम्बर 0161541994, 5141985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0161525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आका हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
4: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयस र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-050 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर, सन्छ है? कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र 3 कम्प्लेक्स को बीचमा।
4: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
6: पोखरा 2 बिन्दवासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम संचालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
2: Studio Time.

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159947 9857325575।
4: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
5: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरापाटनमा पाइन्छ।
4: हजुर हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
5: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081। कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
6: कुकुरको भ्याक्सिनेसन
5: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737 मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
7: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावी सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9847020127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
9: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
8: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
10: कन्ट्याक्ट 0615530050 0615589848।
8: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की, फोन नम्बर 0165536571, 9867081234, 9750577123, व्हाट्सएप नम्बर 9811771।
4: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। प्रिन्ट हाउस, प्रिन्ट हाउस, ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0165761110, प्रोप्राइटर मनोज बास्तोला, 9560222525, 9560226110।
5: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
6: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
5: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
7: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
5: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 9560110900, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो
2: के भन्नुभयो डाक्टरले
3: त्यस्तो केही भन्नुभएको छैन सबै नर्मल छ तिमीलाई चाँडै सन्चो हुन्छ
2: किन झुट बोल्नुहुन्छ मैले सबै कुरा सुनिसके बिन्ती छ मैले बिर्सिए भने पनि मलाई कहिल्यै नबिर्सनु है यसरी नै माया गरिरहनु है
3: केही हुँदैन जस्तो परिस्थिति आए पनि म तिमीलाई छोड्छु यो मेरो भाषा भयो

地。Лада, диски капота.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560 1027 र 98038 2140।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 55 52 855 समझिनु है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 98 460 59 581
1: 98 161 15 475
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98 560 27 579

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560344। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615553050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: कमाउँछु, दाम कमाउँछु, जहाँ जान्छु म त्यहीँ रमाउँछु। बल भने बल छ, पैसा भने पैसा, आए बाउको गए खालको डराउने पैसा।
1: कोहीले केक खान्छ मेरो, कोहीले मुक्का खान्छ, ल्याङल्याङ गर्नेहरूको जुजु गर्दन रोटी केटीहरूमा पनि म नेक्स्ट लेभलको केटी।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811787488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705508 9705508 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुगत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222551, 9845505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807081234, 9750577123, व्हाट्सएप नम्बर 9801177123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
4: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा। हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170714।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्ट मार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 9856-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
6: सफा कपडा संकलनमा हातीमान गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
6: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
5: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856-011-86, 9846-35-111। सम्पर्क नम्बर फेरि एकपटक 9846-35-111।

0: हेलो
1: सीता
0: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाउ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो हो त्यही पठाउ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन बिरयानी अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौ।
1: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560 27 500।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860285575 9860715947 9560325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आयल्स र पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समिति सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले?
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161575425, 9560214040, 9560601127 र 9808241440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821 2714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतौल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9166715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: साउजी अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्रै छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस्। तपाईँलाई अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडीज अथवा सिडीजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।

0: 丸げたきゃ。
1: テレレとプラパンチャバジャメジャン。南部。

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9560275900।
4: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: ममता ए ममता दुई कप चिया लिएर आइज त, यहाँ अन्टी आउनु भएको छ।
1: आन्टी लिनुहोस् चिया।
2: को हो यो नानी, कुन स्कुलमा पढ्छौ?
0: ल ल चिया राख नि भित्र जा, यहाँ अस्मिता त पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ।
2: हेर सरू त साथी भनेर हुँदैन, भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस्, पढाएकी पनि छैनस्, यो बाल अपराध हो।
0: हो अस्मिता, तैँले मेरो आँखा खोलिदिइस्, उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
3: बाल श्रम रोकौ, बाल श्रम धार्मिक रूपमा पाप, सामाजिक रूपमा अन्याय र कानूनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.3।

0: हामी जीवनभर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त, के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौँ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौँ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजैदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103 थोप्लो

0: 주스 파우너
1: 라 리누스 주스
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अङ्कल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसकेको रहेछ
0: खै छ हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिले पनि नबेच्नुहोला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: हेरिराखु जस्तो कता बनाएछ। कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825174014।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: त्यसको लाभ लाग्दैन मलाई रिस उठ्छ त्यो हाम्रो तर्फबाट मरेर गइसक्यो
1: मैले कस्तो कस्तो मान्छेहरू झुराएको थियो
0: मैले आफ्नै जातको केटा कति राम्रो झुराएको थियो त्यो भनेको नमानेपछि के गर्ने त

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकी सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
1: अनि कहाँ छ छोरा यो पसल?
2: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
3: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
1: पोखरा 2 बिन्दावासिनी बस पार्क,
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
2: मोबाइल नम्बर 9846059581,
1: 9116715475।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल, अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय, नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
0: के भयो छोरी
2: मामु यो जुस त डेट एक्सपायर भइसके रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नुहोला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो रुखो।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856020325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि

0: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98 5 60 27 5 100।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5-तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लडुङ्गा UFO थ्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508, 97055055007, मुलसरा 7 चिकन बिरयानी, पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।

हामीलाई अफिस जाने ढिला भइसक्यो, बाबु नानीलाई स्कुल जाने ढिला भइसक्यो, अब तपाईँ त घरमै बस्ने मान्छे कति बनाएर खाँदा भइहाल्छ नि, कस्तो न्यू गर्नु हुन्छ क्या तपाईँहरू? तपाईँहरूको यो घरमा बस्ने मन छैन भने जहाँ जाँदा पनि हुन्छ, बरु कुरो भयो भने भेट खप्छ, मासु कुरो भयो भने न्यू गर्छ भने यही हो।

हे भगवान, यो बुढाबुढीहरूले जति गरे पनि जस नपाइने रहेछ। अहिले मैले साथ नदिएको भए त्यही गाउँको सुइले घर बस्नु पर्थ्यो, बुझ्नुभयो? यो महाला बस्नु मन छैन भने आफ्नो बाटो लागे हुन्छ। तिमीहरूको स्कुल जाने बेला भइसक्यो, मेरो अफिस जाने बेला भइसक्यो, खाना खाना आउनु चुप लागेर। बाबु आउँछ खाना खाना, छोरी आउँछ।

0: भने वृद्धाश्रम जान सकेको नानी
1: रबिना भाइ त वृद्धाश्रम जान लाग्नु भएको रे।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821270014
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9856-28744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856-28104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काई नलाकाउ
7: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल झोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सृजनात्मक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: गायिका सीता परियार। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।
2: सुन्न मन लाग्यो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 59 59 50 960। दोस्ती टु मिट्स।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साटफेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता नि छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-0698।

वाकिलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेडुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झन होस् वाकिलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 61 62 983 98 55 82 55 समझनु सही बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061 570 736 98 560 20 325 98 086 35 480 साथै आईएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ। तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: हार्दिक निमन्त्रणा विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्म अष्टमीसम्म चलिरहने श्रीमद् वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
1: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: സാഹിബ് കേട്ടിട്ടുള്ള
1: ടിച്ചു അതിനെ

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी

0: कतार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ, यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
1: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
2: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9857275900।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टू मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीग्राफ उद्योग
1: रेनबो ह्यान्डीग्राफबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275909
2: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 061-530-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98-462-89-999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5-0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-5201-79।
4: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी को अवसर में बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम संचालन गरिनेछ।
4: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
6: सफलता।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: ओम जय जगदीश हरे।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्षी राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्जमा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
3: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल शुभ साइत शुभ लाभ अमृत बेला र राहुकाल समयको जानकारी म युवा ज्योतिषी हरिपन्तको साथमा।

0: नमस्कार, शुभ प्रभात। जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 मेगाहर्जको प्रस्तुति कार्यक्रम सफलतामा राशिफल लिएर म ज्योतिषी हरिपन्त उपस्थित भइसकेको छु। कार्यक्रम शुरू गरौं आजको पञ्चाङ्गबाट।
1: आज मिति 2083 साल भाद्र महिनाको 19 गते शुक्रबार, ईस्वी सम्वत सेप्टेम्बर 4 तारीक सन 2026, श्री साके 1948, नेपाल सम्वत 1146, रौद्र नामको सम्वत सरह। सूर्य पृथ्वीको दक्षिण गोलार्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चन्द्रमान अनुसार भाद्रपद कृष्ण पक्ष चलिरहेको छ। आज भाद्रपद कृष्ण पक्षको अष्टमी तिथि रातिमा 11:17 त्यसपछि नवमी तिथि लाग्नेछ। नक्षत्रमा रोहिणी रातिमा 11:17 त्यसपछि मृगशिरा नक्षत्र लाग्नेछ। विष्कुम्बाद योगमा हर्षण 28:07 त्यसपछि बरियान योग लाग्नेछ। करोडमा बालव अहोरात रहनेछ। आनन्दादि योगमा आज मित्र योग रहनेछ। सूर्य सिंह राशिमा, चन्द्रमा वृष राशिमा रहनेछन्। आजको दिनमा 31:29 अर्थात 12:38 रहनेछ। आज सूर्योदय काठमाडौँ केन्द्रबिन्दुमा रही बिहानमा 5:44 विभीषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठिक 6:20 हुनेछ। यसै गरी चन्द्रमा उदाउने समय रातिमा 11:07 रहेको छ भने चन्द्रमा अस्ताउने समय भोलि दिनमा 12:47 रहेको छ। आज गौरा पर्व, श्रीकृष्ण जन्माष्टमी, गोरखकाली पूजा गर्ने दिन र दुर्वाष्टमीको दिन रहेको छ। पञ्चाङ्ग बारेको जानकारी सँगै अब लाग्यो आजको राशिफलतर्फ। राशिफलको शुरूमा मेष राशि। मेष राशि व्यक्तिहरूका लागि आज चन्द्रमा आफ्नै राशिमा रहेका छन्, जसको प्रभावले निर्णय क्षमतामा तीव्र गति दिनेछ। आफूले थालेको काम पूरा गर्ने जाँगर बन्नेछ। पेसागत क्षेत्रमा नयाँ जिम्मेवारी आउनेछ। प्रतिस्पर्धी गतिविधिमा आफ्नो पक्ष बलियो राख्न सक्नुहुनेछ। आर्थिक कारोबारमा फाइदाको अवसर आए पनि हतारमा लगानी नगर्दा राम्रो हुनेछ। परिवारका सदस्यसँगको व्यवहारमा नरमपन अपनाउँदा सम्बन्ध अझै प्रगाढ बन्दै जानेछ।